0: Would you like to hear more stories like this one? Come to seeknet.com/stories.
1: کسی کی دی ای نشانی شبد گرو رام داس جی ویاکھیا جگدیپ سنگھ چترکار پردیپ سنگھ
2: سمر سنگھ کرپا کور اٹھو کی تھانو ودیا نیند آئی
3: اخیرلی چیز جیڑی مینوں یاد ہے ممی جی نے करो बेनती गाना शुरू ही किता सी ते मेनू नींद आ गई
4: अजीत वीर जी मेनू बड़ा चंगा लगता है जदो तुसी मेनू जगांदे हो
2: आओ वेखिए पहला कौन स्नान करके पाठ करन ली तैयार हुंदा है
3: मैं जित जावांगा
4: मम्मी जी कि मैं बबल पाथ ले सकती हूँ
2: आओ पहला सिमरन करिए फिर कृपा कौर तुस